0: but become like brothers and sisters. So
1: Islam mein sabhi behan bhai hai. एक झोला बोला जाता है कि इस्लाम में हर मोमिन दूसरे मोमिन का भाई है. अब इसमें भाई कहा जाता है, इसमें बहनें भी शामिल होती हैं.
0: बिल्कुल.
1: हम मजहब के साथ भी हम बहनें होती हैं, भाई होते हैं. इसी तरह पड़ोसी भी आपके बहन भाइयों के साथ की तरह ही होते हैं, क्योंकि मैंने कहा ना कि जो सबसे पहले आपकी दुख तकलीफ खुशी में शामिल होता है वो आपका पड़ोसी होता है. तो आप इनको भी अपनी फैमिली या बहन भाई कंसिडर करते हैं. बस इसी तरह बहन भाई आपके काम पे बन जाते हैं, कुछ बहन भाई आपके मोहल्ले में बन जाते हैं. वो अक्सर मोहल्ले में ना बाजी भी होती हैं और भाईजान भी होते हैं.
0: बिल्कुल, जिनके पास सब चीजों का हल होता है बेसिकली. और अक्षा, व्हाट आर वी गोइंग टू कवर इन दिस एपिसोड टुडे इज सिबलिंग रिलेशनशिप्स, बेसिकली फ्रॉम चाइल्डहुड राइवलरी टू एडल्टहुड रिकनेक्शन, favoritism, adult sibling distance, caring for younger siblings, jealousy, and rebuilding broken sibling bonds. Okay, aur sabse bada jo question hamare samne aata hai, why do siblings sometimes become best friends and sometimes barely speak to each other as adults? So is question ka bhi aaj hum answer dhoondne ki koshish karenge. 07779481822, 01582481822. You are listening to Inspire FM 105.1. What makes a sibling relationship unique? सबसे यूनिक बात क्या है?
1: बहन भाई होना ही सबसे यूनिक है.
0: Because, yeah.
1: बिल्कुल, देखें, एक सब बहन भाई एक दूसरे से अलग होते हैं. हर एक की नेचर अलग होती है और ये खूबसूरती होती है इस चीज की, बहन भाइयों की, कि हर एक की नेचर अलग होती है, हर एक सोच अलग होती है, हर एक के आइडियाज अलग होते हैं. लेकिन जब ये सारे आइडियाज, ये सारी सोचें, ये सारे प्लान्स या ख्वाब जब इकट्ठे होते हैं तब एक खानदान बनता है, एक घर बनता है.
0: बिल्कुल.
1: तो हम लोग अब माशाल्लाह से हम भी 5 बहन भाई हैं, ठीक है, जिसमें से हम 4 बहनें हैं, एक भाई है. ये तो आप हमारे भाई से पूछे ना, उस बेचारे के साथ क्या क्या होता था. तो होता है, लेकिन जो आपने बात की ना, ये सिबलिंग जो होते हैं, इनकी जो प्यार होता है, इनकी जो मोहब्बत होती है, वो माँ की गोद से ही होती है. ठीक है.
0: और मेरे नजदीक अफशा, इस रिलेशनशिप की सबसे जो यूनिक बात है वो ये है कि यू आर सिबलिंग्स नॉट बाय चॉइस.
1: हाँ,
0: it's a default.
1: ये तो अल्लाह ताला की तरफ से बना, अल्लाह ताला ही क्रिएट करते हैं और अल्लाह ताला ही भेजते हैं. अब मैंने कहा ना, हर एक की फितरत अलग होती है, हर एक की नेचर अलग होती है, हर एक की सोच अलग होती है. कभी कभी आइडिया हमारे पास आता है लेकिन एग्जीक्यूट हमारा बहन भाई करता है, और तीसरा बंदा या तीसरा भाई या बहन उसमें उसकी फ्लॉज को ठीक करता है. तो जो चीज आउटकम होता है वो इतना खूबसूरत होता है ना, कि मतलब वो सारे उसको पसंद करते हैं, अप्रिशिएट करते हैं.
0: तो ये तो अफशा आपने बात की कि दे आर सिबलिंग्स, दे आर फैमिली, दे मस्ट बी क्लोज. ओके, जो कि हमारी एक परसेप्शन है कि दे आर सिबलिंग्स, दे मस्ट बी क्लोज. But sometimes we face another situation where siblings are not as much close.
1: देखिए, उसमें बहुत सारी बातें आ जाती हैं. सबसे पहले, अगर हमने, आपको याद हो तो हमने in the beginning of this program हमने जो सबसे पहले टॉपिक किया था, कम्युनिकेशन किया था, ठीक है ना. अब एक खानदान को बिल्कुल उसी तरह जोड़ने के लिए कम्युनिकेशन जरूरी होती है. कम्युनिकेशन डेवलप कौन करता है? पेरेंट्स. ठीक है, जब पेरेंट्स इन्वॉल्व होते हैं, वो कम्युनिकेशन दुरुस्त रखते हैं, तब बहन भाइयों में गलत फहमी कम आती है. आमतौर पे जो रिश्ते खराब होते हैं बहन भाइयों के दरमियान, वो ज्यादातर मिसअंडरस्टैंडिंग से होते हैं, गलत फहमियों से होते हैं. ठीक है ना, अगर आपकी कम्युनिकेशन ठीक नहीं है तो गलत फहमियां आएंगी. इसी तरह बाज़ औक़ात होता यह है कि माँ बाप सब बच्चों से बहुत प्यार करते हैं, ठीक है, बहुत मोहब्बत करते हैं, क्योंकि जाहिर बात है माँ के लिए सारे बच्चे बराबर होते हैं. होता क्या है कि बाज़ औक़ात कोई बच्चा हमें कमजोर लगता है, ठीक है, जिस तरह की आमतौर पर जो सबसे छोटा बच्चा होता है उसमें नेचुरली माँ बाप की तवज्जो ज्यादा होती है, ठीक है, वो सबसे छोटा है, वो सबसे मासूम है, वो सबसे भोला है, चाहे वो आफत का परकाला हो, ठीक है, चाहे वो जितना भी अथड़ा हो. लेकिन हम क्या कहते हैं कि नहीं, सबसे छोटा है तो बड़ा मासूम है, और उसे कुदरती तौर पर अटैचमेंट ज्यादा होती है. ये चीज बाज़ों का फासला क्रिएट करती है, फेवरेटिज्म.
0: तो बेसिकली दिस लीड्स टू सिबलिंग राइवलरी एज वेल, के आप इट स्टार्ट्स फ्रॉम फेवरेटिज्म and ends with sibling rivalry in some cases.
1: Ke,
0: ماں باپ جو ہیں وہ بغیر جانے بوجھے unintentionally
1: they
0: start doing it. In some cases it is intentional also, but most of the cases it is unintentional where you start favoring a child on some reasons or you start giving more importance to a child because of some reasons. Jaise if you talk about the Asian culture to usme bete ko badi ahmiyat di jati hai.
1: ہاں بالکل, وہ اس لیے نا کہ ماں باپ کا ایک ذہن میں ہوتا ہے کہ یار ہم نے تو اسی کے ساتھ رہنا ہے, ٹھیک ہے, یہی ہمارا سہارا ہے. اگر آپ دیکھیں تو اگر سب سے بڑا بیٹا ہوتا ہے تو اس کے اوپر پھر ذمہ داریاں بھی اسی حساب سے ڈال دی جاتی ہیں, ٹھیک ہے, تم چھوٹے بہن بھائیوں کا خیال بھی رکھو, تم ہمارے فائنینس میں بھی ہیلپ کرو, تم ہماری ہر چیز میں ہیلپ کرو, تم رشتے بھی نبھاؤ, میرے رشتے ہیں, ابا کے رشتے ہیں, ٹھیک ہے, تم نے ان کو بھی لے کے چلنا ہے, ٹھیک ہے, تم نے اپنے بہن بھائیوں کو بھی سنبھالنا ہے, اور جب آگے ان کے رشتے بنیں گے, شادیاں ہوں گی, تو بڑا بھائی ہے نا, اس نے وہ رشتے بھی لے کے چلانے ہوتے ہیں. دیکھیں بعض لوگ کسی ذمہ داری کے کیپیبل ہوتے ہیں, لیکن کبھی کبھی یہ ذمہ داریاں کسی کو تھکا بھی دیتی ہیں,
0: لیکن
1: بوجھ بھی بن جاتی ہیں.
0: بالکل, لیکن آپ کو یہ نہیں لگتا کہ جو ایکسیپشنل قسم کا ایک فیورٹزم ہمارے ہاں لڑکوں کے ساتھ برتا جاتا ہے اسپیشلی ان ایشیا,
1: بالکل,
0: تو وہ دس از دیٹ از اے لٹل بٹ اوور دا بورڈ.
1: وہ بیسیکلی
0: لڑکیوں کو بھی تھوڑی سی اہمیت دینی چاہیے, لڑکیوں کے بارے میں بھی اتنا ہی سوچنا چاہیے, ان کی ایجوکیشن کے بارے میں, ان کی ہیلتھ کے بارے میں, ان کے فیوچر کے بارے میں, ان کے کریئر کے بارے میں, ایز مچ ایز دا پیرنٹس آر تھنکنگ اباؤٹ دا بوائز career and education, they should be thinking about a girls. اور یہیں سے وہ چیز start ہوتی ہے کہ why he is given, اور کیونکہ انہوں نے ایسا دیکھا ہوتا ہے اپنے فیملی میں, اپنے گرینڈ پیرنٹس کی فیملی میں, اپنی ایکسٹینڈیڈ فیملی میں, تو they just accept it as it is. They just don't question it.
1: Exactly. وہ پتہ کیا ہوتا ہے, میں نے کہا نا کہ پیرنٹس کا یہ ہوتا ہے کہ اگر بیٹا ہے تو وہ کہتے ہیں ہم نے تو اس کے ساتھ رہنا ہے, اس نے آگے ہمارا بوجھ اٹھانا ہے, ٹھیک ہے, یہ آگے ہمارے کام آئے گا. بیٹی کا کیا ہے, وہ تو شادیوں کے پرائے گھر چلی جائے گی, کسی اور کا گھر آباد کرے گی, ٹھیک ہے, وہ تو ہمارے اتنے کام آئے گی یا نہیں آئے گی. بیٹا تو ہمارے بہت کام آئے گا, اگر اس کے ساتھ ہمارے تعلقات اچھے ہوں گے تو ہمارا بڑھاپا سیف ہوگا. یہ جنرل پرسپشن ہے ہمارے ایشیائی معاشرے میں, ٹھیک ہے, کہ بیٹا جو ہے چونکہ وہ کہتے ہیں نا باپ کو کندھا بن جاتا ہے, جنازے کو کندھا دیتا ہے. یس دیٹس ٹرو, ٹھیک ہے, اگر آپ دیکھیں تو ایک ایشین کمیونٹی میں دیکھیں بیٹا ریسپانسیبل ہوتا ہے اپنے پیرنٹس کی ٹیک کیئر کرنے کا, تو وہ نیچرلی جو ایک فیئر ہوتا ہے نا کہ آج ہم نے اس کو اچھا نہ کیا, اس کو اہمیت نہ دی,
0: تو ہمارے بڑھاپے کا کیا ہوگا.
1: یہ وہ چیز سامنے آ جاتی ہے جو کہ پھر بہت ساری چیزوں میں نا آپ کہہ لو کہ بہت دراڑ بھی ڈالتی ہے. اور اگر اگر اگر میرے خیال میں اگر پیرنٹس اس چیز کو کمیونیکیشن کے تھرو اپنے بچوں کے ساتھ ڈسکس کریں کہ دیکھو بیٹا تم ہمارے لیے بہت امپورٹنٹ ہو, تم ہمارے لیے اسی طرح امپورٹنٹ ہو جس طرح باقی بہن بھائی ہیں, بیٹی ہو بیٹا ہو سب برابر ہیں. پوائنٹ صرف یہ ہے کہ چونکہ بھائی کے ساتھ ہم نے رہنا ہے, اس نے سارے آگے ہمارا خیال رکھنا ہے, تو ہم چاہتے ہیں کہ یہ اس کو ہم ذرا بہتر ٹریٹ کریں.
0: تو بات تو کیپیبلٹی کی آ جاتی ہے نا, دیٹ وی آر تھنکنگ دیٹ گرلز آر لیس capable of taking care of their parents. Maybe it's in their parents' mind that they are less capable, or they might be not around us when we are older.

0: ऑल ओवर द वर्ल्ड, नेपाल से लेके कनाडा, यूएस और हर इंग्लैंड, हर जगह से मुबारकबादें हम वसूल कर रहे हैं सुबह से। और जब ये ऐसी कोई चीज़ हो तो फिर बाकी सारी चीज़ें पेंडिंग में चली जाती हैं, और उम्मीद करते हैं कि आज का ये दिन आप लोगों के लिए भी इतना ही खूबसूरत, मौसम बड़ा अच्छा है, अंदर का मौसम भी अच्छा है, 14 साल की मेहनत के रंग लाने का भी, और बहुत सारी नई चीज़ें सीखने सिखाने का भी एक प्लेटफॉर्म रेडियो आज़ाद, जिस प्यार मोहब्बतों दुआओं, जितनी इज्जतें प्यार मोहब्बतें और दुआएं हमें मिली हैं, इसके अगर हम डॉलर्स बना दें तो मेरा ख्याल है हम बिलियनेयर हो जाते हैं लेकिन सोशल बिजनेस होने की वजह से उसके अलावा सारे काम हो गए। तो चलिए आज का ये शो शुरू करते हैं जी। 9725019390 व्हाट्सएप नंबर में थोड़ा सा प्रॉब्लम चल रहा है, तो जो लोग भी व्हाट्सएप पे कॉल करके बात करना चाहते हैं वो तमाम लोग मेहरबानी करके, जिनके पास मेरा सेल फोन नंबर है उसके व्हाट्सएप के ऊपर आप लोग कॉल्स कर सकते हैं, तो मैं वहां से भी आपको ऑन एयर ले सकता हूं आसानी पैदा करने के लिए। और हमारी फ़ोन लाइंस थोड़ा सा आजकल बिहेव नहीं कर रही, उसके ऊपर भी हम काम कर रहे हैं, दो लाइंस बिल्कुल ठीक ठाक है, वह साथ साथ हम लोगों को लेते रहेंगे, और साथ ही जो हमारे व्हाट्सएप का नंबर है जिनके पास भी है वो लोग भी साथ साथ आते रहेंगे। आज का पहला लकी कॉलर देखते हैं जी कौन है, सरप्राइज है, रेडियो आज़ाद यू ऑन द एयर।
1: कैसे हैं आप?
0: जी बिल्कुल ठीक ठाक, बिल्कुल ठीक ठाक,
1: बस कंग्रेचुलेशन 14 साल।
0: थैंक यू, सो ग्रेटफुल, थैंक यू वेरी मच। इसी बहाने आपकी आवाज ऑन एयर आ गई लकी, और साथ और साथ सिग्नेचर हंसी भी आ गई।
1: प्लानिटरी अलाइनमेंट सब ठीक है आज ऐसा लग रहा है।
0: ये मेरा ख्याल है प्लानिटरी अलाइनमेंट का एक व्हाट्सएप ब्रॉडकास्ट होता है
1: ऐसा
0: ये आजकल हमने नया काम शुरू किया, मैं लोगों की गुडविल पे रहने के बजाय मेरा ख्याल है उनको ना खबरदार करते रहना चाहिए साथ साथ, इस तरह मुझे भी आसानी होती है, सिस्टम बना के लोगों के लिए भी आसानी हो जाती है। बट सो
1: जो भी हो, प्लैनेट अलाइन हो जाए, वेदर इट्स थ्रू खबरदारी या समथिंग एल्स, इट वर्क्स।
0: यही तो चल रहा है पिछले 14 साल से, होशियारी खबरदारी,
1: बस इसीलिए तो 14 साल तक पहुंच गए आप।
0: हाँ जी, और पता भी नहीं चला
1: पता भी नहीं चला, सचमुच टाइम फ्लाइज व्हेन यू आर हैविंग फन।
0: हाँ जी, और अगर आप कोई चीज ऐसी चला रहे होते हैं, बनाकर लोगों तक पहुंचा रहे होते हैं, तो लग पता जाता है, और जब वैसे देखने में लगता है कि पता भी नहीं चला और 14 साल गुजर गए।
1: दैट्स अ वेरी गुड ऑब्जर्वेशन एक्चुअली, बिकॉज सचमुच पता नहीं चला, और मुझे ही लगता है कि मैं वो 14 साल की जर्नी में, मैं 13 साल तो हूँ आपके साथ, तो वो भी कैसे गुजर गए ये नहीं पता चला। सो
0: मुझे आज वेरी ग्रेटफुल, मुझे आज भी वो आपकी पहली वाली मीटिंग, और एक्चुअली आजकल स्टूडियो का डेस्क जहाँ पे है और जहाँ से ये सब ऑपरेट हो रहा है, वो उस जमाने में कॉन्फ्रेंस रूम हुआ करता था, इट्स द सेम एग्जैक्ट सेम वेरी प्लेस वेयर वी आर सिटिंग वेयर यू केम इन फॉर द फर्स्ट टाइम, और उसी दिन
1: और आपने लेफ्ट राइट कर दी थी मेरी, आई रिमेम्बर वेरी वेल।
0: नहीं, उससे पहले आप इतना कुछ दुनिया में कर रही थी, तो मैं थोड़ा सा सिस्टम को हिलाता हूं बंदे की, ताकि जो मुझे जाके जो मुझे चाहिए वो मुझे मिल सके। साहिली जी, मैं शुक्रिया अदा करना चाहूंगा आपका, राघव का, आप लोगों ने बहुत खूबसूरत रेडियो आजाद में रंग ऐड किए अपनी प्रेजेंस से, अपनी प्रोग्रामिंग से, झूम बराबर झूम में आपने बराबर झुमाए रखा हमारे तमाम लोगों को। बीच में आपने माशाल्लाह डिग्रीज भी की, अब आप और ज़्यादा प्रोफेशनल कंसल्टेंट भी हो गई लोगों के दिमाग की जो खिड़कियां खोलने और रोशनदानों में से हवा गुजारने के लिए, तो इस सारे और बीच में आपकी ज़िंदगी में बहुत सारी चेंजेस आए जो मैंने होते हुए देखे, छोटे छोटे बच्चे मैंने बड़े होते देखे माशाल्लाह। आजकल जब मैं उनको कभी कभी फेसबुक पे देखता हूँ तो हैरत होती है, ये हमारी वही कौम है जो बच्चे बड़े हो गए हैं लेकिन बड़े अभी तक बड़े नहीं हो सके।
1: जी बिल्कुल ठीक बात है।
0: तो इस जर्नी में यू हैव गिवन सो मच टू अस एंड वी हैव एंजॉयड योर कंपनी, आपकी हंसी, आपकी बातें और आपकी प्रेजेंस, और राघव जहाँ जहाँ भी उसने सपोर्ट किया हमें हमेशा याद रहता है, सो वेरी ग्रेटफुल फॉर ऑल द टाइम दैट यू हैव स्पेंड विद अस।
1: Well, I appreciate that you guys have this platform for us, and I really appreciate that. Itni, you know, jab hum kehte hai, koi plant badhta hai, but you need that fertile soil for that plant to succeed and really provide shade for others. So I really appreciate ki aapne wo fertile soil tayar ki hai, and it's always been a wonderful journey so far, and I'm looking forward to the next 14.
0: So grateful. 28 साल जब पूरे होंगे जनाब, तो ये एक्चुअली जो मट्टी और ये सारा जो बेड बनाया गया सारा कुछ, क्योंकि हमने तो शुरू में चीज़ की एक दाग बेल रखी, फाउंड होगी एक चीज़ और उसके बाद यू नो एक्सीडेंटली हुआ और उसके बाद काम चल पड़ा, लेकिन उसके बाद इस मिट्टी को मैं सिर्फ उसकी कभी कभी आके गोडी करता हूँ, ऊपर नीचे कर देता हूँ मिट्टी को, बाकी सारे का सारा जो एक्चुअल जो क्रेडिट जाता है वो आयशा जी का है। और उसके बाद जो आहिस्ता आहिस्ता फिर हमारी टीम आती रही, वो रंग बिखेरती रही और इन सबको साथ चलाने का, और इस बहुत बड़ा सेहरा जो है वो कुछ तीन चार लोग हैं जिनको मैं आज क्रेडिट भी देना चाहूँगा, उनकी वजह से है। जो हम बन पाए वो भी उनकी वजह से, जो नहीं बन पाए वो भी उन्हीं की वजह से है। तो इसीलिए ये क्रेडिट उनको ही साथ साथ देना चाहिए, मैं भी इसमें आता जाता हूँ ताकि ये चीज़ों को मैं देखता रहूँ और हम किसी विजन के ऊपर चलते रहें। सो ग्रेटफुल, थैंक यू वेरी मच मेहरबा हमारे साथ रेडियो आज़ाद यू रौंदिया
1: जी। अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम। वालेकुम सलाम।
1: हमने कहा टीन एज में शामिल हो गए, एंटर हो गए रेडियो आजाद वाले।
0: अब 14 से लेके 19 साल तक जो हमारा जो बंदे बच्चे का भी जो बिल्कुल सब बदल जाता है, तो इंशाल्लाह मेरा भी हमारा भी यही प्लान है कि 14 साल के बाद बच्चा बड़ा हो गया तो अब ये बड़ों की तरह सोचेगा, बड़ों की तरह करेगा। इसके सिस्टम जो है इंशाल्लाह जो हमने सीख लिया है समझ लिया है, अब इसके टेक ऑन करने का, दुनिया को टेक ऑन करने का टाइम आ गया।
1: बिल्कुल बिल्कुल। अब मैं कह रही हूँ कि आप शेक इसलिए करते हैं कि सितारे अलाइन हो जाए।
0: हाँ जी, वो मुझे हिलाना हिलूना पड़ता है ताकि थरथली मचानी होती है ना, वो यार नहीं आनियाँ जानी होती हैं महफिल में, तो पता चलता है कि महफिल जिंदा है।
1: बिल्कुल। मैंने कहा आप 14 साल की अभी सायली जी बात कर रही थी, हमने कहा जिंदगी गुजर गई, पता ही नहीं चला।
0: ये बिल्कुल ऐसे जो मैंने कहा था ना, खान जी एक दफा मुझसे बात करते करते, वो शेव कर रहे थे तो बात करते करते चुप से हो गए शेव करते करते, और मैंने ऐसे पूछ लिया चेहरे का जब रंग बदला था, के गले खान जी यानी क्या बात, तो कहते हैं यार मुझे पता ही नहीं चला, आज मैंने शीशे में शेव करते हुए देखा, हालांकि कितनी दमदार शेव करता है, आज मुझे लगा कि मेरे चेहरे के ऊपर इतने सन गुजर गए, इतने साल गुजर गए कि, और बीच में मुझे एहसास भी नहीं हुआ, और आज मतलब 70-75 ये जब आज मुझे लगा है कि मैं बूढ़ा हुआ।
1: जहन जो है वो मानता नहीं है, देख के अब पता चलता है कि यस वक्त की मुसाफत हमने बहुत तय कर ली।
0: असल में रूह की कोई एज नहीं है, और रूह जिस टाइम एंड स्पेस से आया है उसको, उसके ऊपर कोई वक्त नहीं गुजरता है, वक्त जिस्म पे गुजर जाता है, वक्त जहन पे गुजर जाता है, और उसने इतना ऑक्यूपाई करके हमको रखा होता है, इसीलिए 18-20 साल के बंदों की तरह 60-70-80 साल के लोग बिहेव कर रहे होते हैं, और जो 17-18 साल में सजाएं मिल रही होती हैं वो हमें इस उम्र में मिल रही होती हैं, क्योंकि हम वो मेच्योरिटी उस तरह नहीं जिंदगी के साथ कर पाए। और यहाँ मेच्योरिटी का मतलब ये नहीं कि आप बोर हो जाएं, बोर बातें करें, बोर कलर्स पहने, लोगों को आप टेंशन दें, परेशान करें, इसमें यह है कि जिंदगी के जो एड अप हुए ईयर्स एक्सपीरियंस के तौर पे आए हैं उनको आपने डील ऐसे किया है कि आपका हंसना खेलना मजाक करना फन जो है, फन के टाइम पे फन करना और सीरियस वक्त के काम पे सीरियस करना, जो तीन चार पिलर्स हैं जिंदगी के उनको अपने काबू में रखना कि बाकी चीज़ों में आप इन्जॉय कर सकें, लाइट हार्टेड रह सकें, फन क्रिएट कर सकें। जितने लोगों की जिंदगी में फन नहीं है इस वक्त, चाहे वो 50, 40, 60, 70 जितने के भी हैं, ये हमारा कसूर है, हमने चीज़ों को मैनेज नहीं किया। तीन इंपॉर्टेंट चीज़ों को मैनेज नहीं किया गया, हेल्थ को, रिलेशनशिप्स को, फाइनेंसिस को, या चौथी चीज़ जो कि बहुत इंपॉर्टेंट थी वो हमने बनाई नहीं, मकसद। उस मकसद के पीछे जब हम चलते हैं तो उसकी जो राह पे जब हम लगते हैं तो फिर आपको इस तरह अजीब किस्म की कमज़ोरी नहीं फील होती, मैं कहाँ हूँ, वर्थलेसनेस नहीं फील होती। जो आपको मिला होता है उसको कोई बताने की ज़रूरत नहीं होती किसी को आपको कि आपको क्या मिला, फिर आदमी ये देखता है कि उसमें शुक्रगुजारी में मैंने क्या क्या किया, मैं इस सफ़र में कहाँ तक, मैंने कहाँ पहुँचा, मैंने क्या सीखा, मैंने क्या समझा, मेरे अंदर क्या प्रोडक्टिविटी कंस्ट्रक्टिव चीज़ें आईं, और मैंने कैसे अपने डीमंस को कैसे डील किया, अपने कॉम्प्लेक्सेस को, इनसिक्योरिटी को, अपने मसाइल को डील कैसे किया, और अपने गिफ्ट के साथ मैं कहाँ तक पहुँचा। ये वो दिन होते हैं जिसमें आदमी इन तमाम चीज़ों के ऊपर रिफ्लेक्ट करता है और अच्छा फील करता है, यूफोरिक रहता है।
1: आपकी बात पे दो चीज़ें और ऐड करूँगी।
0: जी जी।
1: एक तो कि लर्निंग और थिंकिंग वहाँ होती है जहाँ आपने कहा ना मिट्टी नरम हो, गोडी की हुई हो, ताकि जरखेजी बढ़े और हवा और दूसरे जो भी है जमीन के मॉलिक्यूल्स और भी इसको ताकत मिले, यानी दूसरे जितने भी हम आसपास से जो जमीन कैच करती है एलिमेंट्स को, तो गोडी करना बहुत जरूरी है जहन की भी और जमीन की भी, वरना फूल नहीं उगेगा। तो सोच का फूल उस पर खिलता है। दूसरा एक और भी चीज है कि लर्निंग वहाँ पे सबसे बेहतरीन होती है जहाँ लोग अच्छे होते हैं, जहाँ एनवायरनमेंट अच्छा होता है, जहाँ पे आपको वैल्यू दी जाती है, रिस्पेक्ट दी जाती है और आपकी बात सुनी जाती है।
2: तो वहां पे लोग कंफर्टेबली आके लर्न करना और अपनी राय अपनी थिंकिंग पेश करते हैं. दूसरा मैंने जो फर्क देखा, पता नहीं 10 साल या 11 साल मुझे हो गए, आई डोंट इवन रिमेम्बर के कौन से साल ज्वाइन किया था. तो मैंने एक चीज मिस करती हूँ कि रेडियो जो है वो टीवी बन गया. जो क्योंकि मेरे जहन में एक जब आप सिर्फ आवाज का जादू सुनते हैं तो आपके कान जो हैं वो हमतन गोश होके और उसको पूरी तरह अब्सॉर्ब करते हैं. अब हमें दो प्लेटफॉर्म है कि हमें वीडियो भी देखनी है ऑडियो भी, उसमें हमारी अटेंशन बढ़ जाती है. तो पहले मजा मैं क्योंकि और ज्यादातर ऑडियो पर्सन हूँ तो इसलिए मुझे वो चीज की कमी अब भी महसूस होती है जहाँ पे, क्योंकि अब प्लेटफॉर्म बदल गए, यू पीपल हैव टू डू दैट, ये मैं नहीं कह रही, लेकिन जो एक रेडियो की अपनी खासियत है उसमें कमी आ गई.
0: आप अगर मुझसे पूछेंगी ना, और मेरी प्रेफरेंस अभी भी ऑडियो है. ये जो ऑडिटरी सेंसेस इंसान को रब ने दिए ना, इसको जो इमेजिन करने की इसके साथ जो पावर्स हैं, जैसे आप किताब पढ़ते हैं तो आप खुद इमेजिन करते हैं, उससे आपकी इमेजिनेशन बढ़ती है, उससे आपकी इंट्रीग में इजाफा होता है, उससे आपकी सेटिस्फेक्शन ज़्यादा होती है, उससे आप डायरेक्टर की तरह खुद चीज़ें क्रिएट करते हैं, उससे आप एक्टर की तरह खुद अपने ऊपर वो चीज़ें होते हुए महसूस करते हैं. लेकिन जब आप वीडियो देख लेते हैं तो बहुत सारी चीज़ें जो आपने करनी थी अब वो वीडियो आपके लिए कर देता है और इतना सोचने समझने की ज़रूरत नहीं होती. लेकिन फिर भी क्योंकि वक्त के साथ साथ भी बदलना है. रेडियो में हमने कोई चेंजेस नहीं किए, उसको प्रोग्रामिंग हमने वैसी रखनी है, सिर्फ कैमरास वगैरह के साथ हम कोशिश करते हैं. और कोई भी आपको पूरा जो शो है ना वो वीडियो पे भी हम नहीं देते, ताकि 2 मिनट 3 मिनट 5 मिनट 10 मिनट के जो क्लिप्स हैं, जैसे आयशा जी के शोज़ के होते हैं, फेसबुक लाइव होता है और कुछ चीज़ें ऐसी होती हैं, कि विजुअल मीडियम को भी आप केटर फॉर यू नो आप कर सकें, नए ज़माने के साथ भी चल सकें. और जिन लोगों को ये 2 मिनट 3 मिनट के अंदर कुछ लोगों तक बात पहुंचाई जा सकती है, क्योंकि वक्त लोगों के पास कम है, अटेंशन स्पैन वो पुराने ज़माने के रेडियो वाला है नहीं, तो वो हम पहले वो देते हैं. उसके बाद अगर किसी को ये चाहिए तो वो रेडियो ढूंढ लेता है, वो 2 घंटे का शो ढूंढ लेता है, वो मिक्स क्लाउड पे जाके अपने शोज़ ढूंढ लेता है. तो हर उस बंदे के लिए डिफरेंट स्ट्रोक्स फॉर डिफरेंट फोक्स है, ये बंदोबस्त करना भी हमारा काम है. तो वो भी साथ साथ हम चलाने की कोशिश कर रहे हैं. आहिस्ता आहिस्ता लोग कंफर्टेबल हो रहे हैं स्क्रीन के साथ, आहिस्ता आहिस्ता ना टाइम लगता है इन तमाम चीज़ों, जितना आप करेंगे उतना ये बेहतर होता चला जाएगा. और इसमें लोगों ने बहुत अच्छा रिस्पॉन्स दिया, स्पेशली वो जो क्लिप्स हैं. रेडियो आज़ाद पिछले 3 सालों में अगर अपनी जगह पकड़ पाया है, AM/FM ना होने की वजह से भी, डिजिटली भी, और लोगों तक जो पहुंच पाया है, उसमें बहुत बड़ा जो रोल है वो ये जो हम आहिस्ता आहिस्ता डिजिटल की तरफ जा रहे हैं उसका भी बड़ा रोल है. रेडियो आज़ाद, यू रोंदिए. वालेकुम अस्सलाम, मुबारकबाद, बड़ी बात है, आज तो बड़ा दिन होगा जो आप तशरीफ लाएंगे जहरा जी.
3: आपकी इतनी बड़ी सेलिब्रेशन और हम ना करें कॉल. आपको पता है मैं जॉब पर हूँ और मैं क्लोजेट में घुसकर आपको कॉल कर रही हूँ.
0: देखिए, जिसने करनी होती है ना वो जाए क्लोजेट में घुसे, चाहे बाथरूम में घुसे, चाहे गाड़ी में घुसे जाके. जैसे नमाज के लिए हम गाड़ी में घुस के वक्त निकाल लेते हैं, ऐसे लोग जिसने निकालना होता है वो निकाल लेता है वक्त. थैंक यू वेरी मच.
3: वेलकम. क्योंकि मेरी जो इनकी काफी शोर होता है, क्योंकि बच्चे होते हैं ना, तो मुझे याद नहीं कि मुझे कॉन्सेंट्रेट होकर बात करनी है. बहुत बहुत मुबारक हो आजाद जी, आपको बहुत रियली मुझे इतनी खुशी हो रही थी ये सुनकर कि 14 ईयर्स हो गए माशाल्लाह माशाल्लाह, और आपने एक नन्हे से पौधे को एक फूल वाला जबरदस्त फल वाला दरख्त बना दिया है. मुझे पता है क्रेडिट सारे लोगों को जाता है, आपकी इंटायर टीम को जाता है, मगर मसला ये है कि हमारा आपके साथ इतना इंटरेक्शन हुआ है और इतना मैं ये समझती हूँ कि मुझे मेरा सारा जितना भी मुझे मेरी ग्रोइंग में मेरी मेंटल कंडीशनिंग में आपका जितना बड़ा रोल है ना आजाद जी, अब यकीन करें मैं बता नहीं सकती. मैं अभी भी जब भी मुझे कुछ होता है मैं सिर्फ आपकी जो नई ऑडियो सुनती हूँ, आपकी बातें सुनती हूँ, मुझे नई जिंदगी मिल जाती है.
0: So grateful.
3: आप यकीन करें आजाद जी, मैं आपको ऑनेस्टली मैं आई एम नॉट मतलब मैं कुछ एग्जैजरेट नहीं कर रही हूँ. मुझे मेरी बेटी मुझे कहती है समटाइम, पूछती है कि मामा आप इस तरह की मेंटेलिटी कैसे, आपकी आपको डिफरेंट है दूसरों से. तो मैं हमेशा कहती हूँ कि ये ना आजाद जी के शो का है सारा क्रेडिट. ऑनेस्टली आई एम नॉट किडिंग, आई एम नॉट लाइंग, मैं बिल्कुल ये हमेशा इसे कोट करती हूँ कि आपका बहुत बड़ा हाथ है. और द मोस्ट इम्पोर्टेंट थिंग आजाद जी, मेरा जो विजन क्लियर अल्लाह के बारे में हुआ है ना, यकीन करें मैंने आपके शो सुने थे और हम जो अल्लाह को क्या बना दिया था, हम लोग हर वक्त अल्लाह ये कर کرتے اللہ, لیکن آپ نے اتنا خوبصورت اللہ ہمیں پیش کیا جس سے پیار آنے لگا, اور مجھے آپ یقین کر لکھنے کہتے ہیں یہ ہے خدا. اور یہ میں نے اپنی بیٹی کو بتایا نا, کیونکہ یہاں کے بچے اگر آپ انہیں یہ ڈرا ڈرا کے کہتے رہے جو ہوگا تو اللہ یہ کر دے گا اللہ, میں نے اپنی بیٹی کو یہ سب بتایا کہ تو پیار کرنے والی چیز ہے, اس سے ڈرنا نہیں ہوتا یہ وہ. تو اب یقین کر مجھے اتنی خوشی ہوتی ہے کہ میں آپ میرے ہمیشہ آپ کو, اور سب سے بڑی ہے ریڈیو آزاد جی میرے لیے ایک بہت بڑی جو ہے نا گفٹ ہے میری زندگی میں, اینڈ آئی ایم سو ہیپی کہ میں نے آپ لوگوں کو فائنڈ کیا اور میں نے آپ لوگوں کو جوائن کیا تھا, اینڈ آئی ایم سو آنرڈ ٹو بی اے پارٹ آف یور ریڈیو آزاد.
0: لائک وائز آپ کی جو پیور انٹینشنز ہیں, آپ کی جو دعائیں ہیں, آپ کی جو سنسیریٹی ہیں, اور ایک لمبے عرصے تک جو ریڈیو آزاد کا اور بول کے لب آزاد تیرے کا جو آپ نے ساتھ دیا ہے شو کو اسٹارٹ کرنے کا, وہ ان تمام چیزیں جو بھی آپ کو ملا ہے نا, آپ نے پورا پورا اس کا حق ادا کیا ہے اور آپ نے ریٹرن بھی کیا ہے. ایکچولی اگر ہمیں جو کچھ مل رہا ہوتا ہے نا, جس دن ہمارا کریڈٹ اور ڈیبٹ سیدھا ہونا شروع ہو گیا اور ہم لوگ اگر کچھ دے نہیں سکتے, تو کم از کم ذہنی طور پہ, روحانی طور پہ اگر ہم اپنی حاضری لگاتے ہیں, اپنے الفاظ سے ہم اچھا سوچتے ہیں, اچھا سمجھتے ہیں, اور پھر ساتھ ساتھ اپنے طریقے سے ہم کنٹریبیوٹ کرنے کی کوشش کرتے ہیں, تو چیزیں وہ دو اچھا ہو جاتی ہیں. ان کے ریزلٹس آپ کی ذات پر, چیز کی قدر کرنا اگر آپ نے نہیں, اصل میں ہم جس زمانے اور جس علاقے سے اور جس مٹی سے اٹھے ہیں نا, ہمیں رب کی قدر نہیں ہے, ہمیں اپنے ٹیلنٹس کی قدر نہیں ہے, ہمیں اپنے رشتوں کی قدر نہیں ہے, ہمیں جو ملا ہوا ہے ہمیں اس کی قدر نہیں ہے, اور جو نہیں ملا ہوا اس کے لیے ہمیں صبر نہیں ہے, اور جو نہیں مل رہا اس کے لیے ہم کام کرنے کے لیے اپنے آپ کو اس قابل نہیں سمجھتے, اور چیزوں کو ابھی تک ہمیں صحیح سینس میں لینا ہی نہیں آیا. ہر چیز ہمیں لگتا ہے کہ ہمارے ہم انڈر اٹیک ہیں, ہمیں لگتا ہے کہ ہمارا سروائیول سٹیک پہ چلا گیا. حالانکہ اگر آپ اس سے باہر نکلیں گے, ان ڈر جو ہیں, ان ڈروں سے آپ باہر نکلیں گے, تو آپ کو پتہ چلے گا کہ کتنے بلیسڈ ہیں آپ, کتنی خوبصورت زندگی ہے, کتنا آپ کو ملا ہوا ہے اور کتنا آپ واپس دے سکتے ہیں. جب یہ تمام چیزیں سمجھ آئیں گی نا, جب آپ کا پورا فیور بینک کے اندر کا جو کانسیپٹ ہے, جو مل رہا ہے وہ آپ نے دینا ہے, اپنی ذات سے باہر نکل کر جب آپ دینا شروع کریں گے, تو جو کچھ بھی آپ کو چاہیے وہ خواہ مخواہ آپ کو مل جائے گا. اور اگر ان چیزوں کو آپ نہیں سمجھیں گے تو آپ کو پتہ ہی نہیں چلے گا یہ چیزیں آپ سے لے لی جائیں گی اور کسی اور کو دے دی جائیں گے جو اس کو ڈیزرو کرتا ہے. اسی لیے ہم تمام لوگ صرف ہر وقت میں یہی سوچتا رہتا ہوں اور فگر آؤٹ کرتا رہتا ہوں کہ کہیں میرے سے کوئی زیادتی یا ظلم تو نہیں ہو رہا اپنی ذات پر یا اس کام پر یا جو چیزیں بلیسنگز مجھے ملی ہیں. اور جہاں جہاں غلطی ہوتی ہے آدمی رجوع کر لیتا ہے چیزوں کو ٹھیک کر کے, پھر آگے بڑھ جاتا ہے. تو یہی اصل کام ہے جو کرنے کا تھا, اور وہی ہم آپ کے اب ہم کر یہ سب کچھ آپ کے ساتھ آن ایئر رہے ہیں, آپ کے سامنے رہے ہیں, تو اس سے اور زیادہ فرق پڑ جاتا ہے.
3: بہت آغا جی, آپ یقین کریں آپ تو بس کیا ہے. اور سب سے بڑی بات پتہ ہے آپ کو, پتہ ہے کہ جیسے ابھی آپ کی جو کالر آئی ہوئی تھی اور مجھے یہ بات بولی تھی, آڈیو والی بات ہو رہی تھی, ریلی مجھے بھی آڈیو پتہ, مجھے اتنا فیسینیٹ کرتا ہے ریڈیو سننا. یہ مجھے اتنی بڑی ہلچل والی دنیا کے اندر جب آپ ریڈیو سنتے ہیں, ایک عجیب سی فیلنگ ہوتی ہے, بہت اچھا لگتا ہے,
0: کیونکہ وہ آپ کا پرسنل لگتا ہے. آپ کے کانوں میں جو آواز آتی ہے وہ لگتا ہے آپ کے لیے, آپ کے گھر کے لوگ لگتے ہیں, آپ ویژولائزیشن, آپ اپنی بہت ساری سینسز یوز کرتی ہیں. یہ تمام چیزیں جب آپ یوز کرتی ہیں نا, تو چیز آپ کی اپنی ہو جاتی ہے. آپ کو آپ اس چیز سے ریلیٹ کرتے ہیں, اس چیز کو اون کرتے ہیں, اور پھر اس چیز کے لیے کچھ کرنے کی کوشش کرتے ہیں. تو یہ تمام چیزیں جس کی وجہ سے آپ کو اتنا اچھا لگتا ہے. نائس آف یو میم, تھینک یو ویری مچ. ساتھ ساتھ اور بھی لوگ ہیں, لائنز میرے پاس دو ہیں, اس لیے میں کوشش کر کے ساتھ ساتھ باقی لوگوں کو بھی لیتا چلا جا رہا ہوں. ریڈیو آزاد, یو آن دی ایئر.
4: ہیلو, گڈ ایوننگ سر.
0: گڈ ایوننگ, گڈ ایوننگ میم.
4: سر, جسٹ کالڈ ان ٹو کنگریچولیٹ یو اینڈ ریڈیو آزاد ٹیم فار سیلیبریٹنگ 14 ایئرز. پچھلے 5 سال سے آئی ہیو آلسو بین اے پارٹ آف دس ٹیم.
0: کیسا ہم نے آپ کو, ہم نے آپ کے ساتھ کیا کیا کیا زیادتیاں کی ہیں شردا جی, بتائیے نا.
4: سر, مجھے بہت اچھا لگا ہے. آئی ہیو بین اے پارٹ سنس لاسٹ 5 ایئرز. بہت کچھ سیکھنے ملا ہے, ہاؤ ٹو بلڈ اے ٹیم, ٹیم کے ساتھ کیسے کام کرنا ہے, ہاؤ ٹو بی ریسپانسبل فار واٹ وی آر ڈوئنگ, اور کیسے آگے بڑھنا ہے لائف میں, بہت کچھ سیکھنے ملا ہے.
0: یہ مجھے بتائیں, یہ جو ہم کلپس وغیرہ آپ سنتے ہیں شو میں, جیسے آشیش جی کے کلپس ہوتے ہیں, ہمارے کلپس ہوتے ہیں, اور زیادہ دو مین لوگ جو انوالو ہیں ریڈیو کے ساتھ وہ میں اور آشیش جی ہیں. پچھلے 5 سالوں میں کیا, صحیح سے آپ نے سچ بتانا ہے, ٹھیک ہے, بھگوان کو حاضر ناظر جان کے بتانا ہے آپ, ٹھیک ہے, اوم کی آواز پہلے اپنے اندر پیدا کریں. और उसके बाद मुझे ये बताएं कि जितनी बातें ऑन एयर बताई जाती हैं और जितना प्यार और जितनी सख्तियां और जो कुछ भी क्लिप्स में नजर आ रहा है, ये सब कुछ आप किसको फील होता है ये?
4: जी सर, काफी कुछ बहुत हद तक रिलेट किया जा सकता है. और मतलब आपके शोज और आयशा जी के शोज जब भी सुनते हैं तो काफी कुछ सीखने मिलता है. बीइंग हाउ टू बी प्रैक्टिकल, बहुत सारी चीजें आपके शोज से भी मिलती हैं कि प्रैक्टिकली कैसे लाइफ में आगे बढ़ सकता है कोई. एंड वन मोर इम्पॉर्टेंट थिंग विच आई फील इज कि जो हो गया सो हो गया, जो आगे आने वाला है उसे कैसे बेहतर बनाया जा सकता है, ये भी काफी हद तक सीखने मिलता है. सो इट्स अ रियल ऑनर टू बी अ पार्ट ऑफ रेडियो आजाद टीम एंड टू बी विथ यू ऑल.
0: So grateful. Thank you very much. The feeling is mutual. And we are actually honored for your presence and all the services and all the time that you give to Radio Azad. So very grateful. Thank you very much, Radha Ji. Meherbaan, hamare saath karte hain unse baat. Radio Azad, you're on the air.
5: Assalamu alaikum, Khan Ji.
0: Wa alaikum assalam, Meherbaan. Kya haal-chaal hai?
5: बेहतरीन, जबरदस्त. आपके साथ 11 साल का सफर हमारा पूरा हो गया खान जी.
0: इसका मतलब
5: तकरीबन 11 साल. हाँ जी,
0: पता ही नहीं चला भाई,
5: ये वाकई नहीं पता चला कैसे गुजर गया ये 11 साल.
0: सालों में क्योंकि हमारी जिंदगी में तो कुछ चेंजेस आई, लेकिन आपकी तो पूरी जिंदगी ऊपर नीचे होगी सारी की सारी.
5: ये खान जी जो स्पीच पावर है ना, जो जिना साहब देते थे या गांधी साहब या इन जैसे जो बड़े लीडर थे, उन्होंने देख ले दुनिया को कहां से कहां पहुंचा दिया. और आप की भी इनके जैसी ही स्पीच है जिसने मुझे कहीं से कहीं पहुंचा दिया. हम तो अवाम है ना,
0: हम भी अवाम हैं. हम अवाम की आवाज बन गए ना, अवाम ही है जो आपके दिल और दिमाग पे गुजरता है, बस वो भी हमारे पे गुजरता है. तो हमने कहा चलो इसकी कोई ना कोई, तो कब तक घबराते रहेंगे, डरते रहेंगे, यू नो पहाड़ों चट्टानों के पीछे छुपते रहेंगे, तो क्यों ना इन चीजों के बारे में बात की जाए. बाकी खुद हो जाएगा जो भी होना.
5: हम दुआ करते हैं, पहले नहीं थे करते, अब करते हैं कि आसानियां दे और आसानियां तकसीम करने की तौफीक अता फरमा.
0: तो पहले क्यों नहीं करते थे?
5: पहले पता नहीं था इस चीज का.
0: पहले सिर्फ सुनते थे हम, बहुत सारी चीजें हमें ये नहीं पता थी कि हमने करनी है. हम समझते थे कोई और कर रहा है और हम इसका फल एंजॉय करेंगे. फिर हमें समझ आया कि फल एंजॉय करने के बाद उसके अंदर से जो बीज निकलता है फल के बाद, उस बीज को लगाना है और इस प्रोसेस को आगे बढ़ाना है.
5: खान जी, इस चीज का पता भी नहीं था कि कोई आसानी किसी के लिए की जा सकती है या हमारे लिए भी कोई आसानी हो. ये मेरे ख्याल से जहलियत का दौर था, ये क्या था पता नहीं, लेकिन अजीब सा दौर था वो.
0: देखो 14 साल गुजरने के बाद भी मैं जब आसानी के, मेरी पहले तो ये समझना है कि मैंने ये काम हमने क्यों शुरू किया. ये बोल के लब आजाद हैं तेरे, मेरी ज़िंदगी बे इंतहा मुश्किल ज़िंदगी थी. सोचने वाले लोगों की ज़िंदगी जो होती है ना, या जब आप थोड़े से भी डिफरेंट होते हैं, उनकी ज़िंदगी बहुत मुश्किल होती है और उसको अकेला काटना बहुत मुश्किल हो जाता है. अपनी ज़िंदगी के पहले 28-30 साल में बिल्कुल चुप था, मुझे लोगों ने बहुत कम इस तरह बात करते हुए देखा था. और वो मेरे अंदर चीज़ें थीं और वो उबल रही थीं. मैं कहना चाहता था लेकिन मामलात, हालात, वाक़यात, इन्वायरमेंट, फैमिली, लोग, यू नो जिन लोगों का ठेका था, किसी का मज़हब का, किसी का दुनिया का, और ये सब खुद भी मिज़रेबल थे और हम भी मिज़रेबल थे और कोई किसी का कोई पुरसाने हाल भी नहीं था और कान पड़ी आवाज़ नहीं सुनाई देती थी. तो फिर जब मैं रेडियो पे आया, मैंने देखा कि ये शुरू में जब मैं रेडियो पे आए तो म्यूज़िक और चिट चैट और गपशप ही लगाने आए थे, लेकिन जब मैंने देखा कि ये इतना बड़ा प्लेटफॉर्म है कि, और फिर मुझे समझ आया कि क्यों जब मिलिट्री कूज होते हैं, यू नो जब बगावतें होती हैं, तो क्यों रेडियो और टीवी चैनल्स जो होते हैं उन पे पहले काबू पाया जाता है. ये जो ज़राए अबलाग जैसे कहते हैं, मीन्स ऑफ कम्युनिकेशन. और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी. दिस इज़ आज़ाद साइनिंग ऑफ. यू कैन ऑल्सो लिसन टू आर रेडियो स्टेशन एट www.radioazad.us. इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे. स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर. आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं. और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद. दुआ में याद रखिएगा, ज़िंदगी रही तो फिर मिलेंगे. और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा. खुदा हाफिज़.
6: This program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
7: Islam is not only just claiming this I am Muslim, it is leading the life in Islamic way. In Surah Al-Asr, Allah subhanahu wa ta'ala said, by time, indeed, mankind is in loss, except for those who have believed and done righteous deeds and advise each other to truth, to haq, to Islam, and advise each other to patience. Without these duties, this Islam is not going to help us. We don't appreciate Allah's favor upon us. We come to pray, maybe we follow Islam. When we go to our business, we may cheat people, we become dishonest. This is not Islam. Islam should be accepted, adopted in all the sphere of the life, a complete code of the life.
8: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal, and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice, and great offers, including buy one, get one free on all medium, large, and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com, or via Just Eat. Download our app, or call 01582 725000.
9: بسم الله الرحمن الرحيم.
10: On the authority of Abu Hamza Anas ibn Malik, may Allah be pleased with him, the servant of the Messenger of Allah, may the blessings and peace of Allah be upon him, said, none of you truly believes until he wishes for his brother what he wishes for himself. It was related by Al-Bukhari and Muslim.
11: Legrave Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and megaflow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorland Lane, Luton, to see the latest range of quality bathrooms. Or log on to legrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Legrave Heating Supplies. Call Luton 84 86 88.
12: It doesn't take much to bring some difference. You give some change, which makes a change. Because nothing gets mileage like a charity. Just a little change turns into a chain. And before we know it, the results are massive. So give a little to make a big difference. For donations, call now. UKIM 0207 387 2157.
13: اسلامی نقطہ نگاہ سے علمی و فکری موضوعات کا جائزہ، اسلام کی انسانیت ساز تعلیمات کا خیال افروز تذکرہ، رواداری اور بقائے باہمی قضامن، فکر و نظر کی تطہیر اور اخلاقی بالیدگی پر مبنی موضوعات پر تحقیقی گفتگو، وقت، حالات اور ماحول کے تقاضوں کے مطابق سماجی اصلاح قضامن، سنتے رہیے اور سوالات پوچھئے انسپائر ایف ایم پر، پروگرام صدائے تقدیر ہر بدھ دن 11 بجے پروفیسر مسعود اختر ہزاروی کے ساتھ.
14: From the studios of Inspire FM, the time is now 12:30.
15: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا، اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں، ہمارے خیالات سے پیدا ہوتے ہیں، اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد، اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے، تو بات کیجیے، کیونکہ اب بول کے لب آزاد ہیں تیرے. Only on Inspire FM.
16: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe ji aap bol ke lab azad hain tere.
17: Aur phir maine aahista aahista dekha ki is kitni powerful cheez hai.
0: फिर किताब पढ़ने से मुझे पता चला कि सुनने का ध्यान, ये पहली जो चीज़ बताई गई, ये बहरे हैं और गूंगे और अंधे तो बाद में होते हैं, तो वो क्या चीज़ थी जिसकी वजह से हम चीज़ों को मिस कर रहे हैं? और सामने थे चीज़ें, रिजल्ट्स सामने थे, बस हाथ मुझे डालना था सिर्फ, लेकिन उसके लिए सोचना था, समझना, एक प्लानिंग की ज़रूरत थी। और जब मैंने वो काम करना शुरू किया तो ज़िंदगी इतनी आसान हो गई, और जैसे जैसे मैं बोलता गया वैसे वैसे मैं अप्लाई करता गया अपनी ज़ात के ऊपर, तो रिजल्ट्स भी आना शुरू हो गया। वो रिजल्ट्स जब लोगों के साथ शेयर करना शुरू किए, तब मुझे समझ आई रब क्यों उसने हमारे लिए ज़िंदगी को इतना आसान किया हुआ है। रिश्ते एक आसान काम थे, दुनिया एक आसान काम था, हमने इसको मुश्किल किया, फिर उस मुश्किल को तकलीफ दे हद तक अजाब बनाया, और फिर उसी में से हम कुछ ना कुछ करके समझते हैं कि हमने बड़े कमाल किए। खुद ही अपने रास्ते में खड़े हैं, खुद ही फ्रिक्शन, खुद ही वियर एंड टीयर करते हैं, और उसके बाद हर इंसान जो है वो अपनी पूरी लाइफ का जो पोटेंशियल है उसमें से 2% 5% कहीं पहुँच पाता है। लेकिन इन तमाम नॉन एसेंशल्स को अगर रास्ते में से हटा दिया जाए, इमोशन को सही तरीके, इमोशन को वीकनेस के तौर पे यूज़ करने के बजाय स्ट्रेंथ के तौर पे यूज़ किया जाए, लॉजिक को, गिफ्ट्स को और लोगों को साथ मिला के अगर जोड़ दिया जाए तो मिरेकुलस इफेक्ट हो सकता है, और वो 2% 200% अगर इंसान अपनी ज़िंदगी में रिजल्ट्स दे सकता है। और मैंने फिर अपनी ज़िंदगी के 10-15 सालों में वो रिजल्ट्स दिए जो मैं पिछले 25-30 सालों में नहीं दे सका, और स्पेशली पिछले 5 सालों में मैंने अपनी ज़िंदगी को उन इन लाइंस के ऊपर मैं जितना परसेंटेज बढ़ाता चला जा रहा हूँ, जो कुछ भी मैं कह रहा हूँ, जो कुछ मैं कर रहा हूँ ऑन द एयर, वो उससे रिजल्ट्स मेरे जो हैं पूरी ज़िंदगी एक तरफ और पिछले 5 साल एक तरफ, तो इतना अच्छा रिजल्ट्स आ सकते हैं। तो क्यों ना आप लोगों के साथ शेयर कर दें कि अगर वो ये करना चाहते हैं तो वो भी कर दें। कई लोग मेरे साथ चले, उन्होंने किया, उनकी ज़िंदगी कमाल है, जिसमें से एक उस्मान भी और बाकी भी कुछ लोग शामिल हैं। और जो लोग आज भी उन्हीं स्ट्रगल्स में हैं जो 2, 4, 5, 10 साल पहले थे, वो इसी तरह इसी स्ट्रगल में थक जाएंगे, अक जाएंगे, पक जाएंगे, एग्जॉस्ट हो जाएंगे और किसी चीज़ को एंड तक नहीं पहुंचा पाएंगे। और वो अगर खुश हैं भी तो वक्ती तौर पे सिर्फ एक्साइटमेंट है उनकी, वो लंबी हैप्पीनेस उनको नहीं मिल सकती। तो साथ साथ अगर आप फिगर आउट करेंगे कि मेरी इनसिक्योरिटीज़, मेरे कॉम्प्लेक्सेस, मेरे चैलेंजेस क्या हैं और मेरा गिफ्ट इतना स्ट्रांग है, मुझे उस पे फोकस करना है और बाकी सारी चीज़ें खुद ब खुद हो जाएंगी, तो यही ज़िंदगी आर्ट का नमूना बन सकती है और आप आर्टिस्ट बन सकते हैं। और हर बंदा जो दूसरा छोटे मोटे आर्टिस्ट को देख के हम मतलब अजीब ऑ का शिकार हो जाते हैं, तो लोग आपको भी सबसे बड़ा आर्ट ज़िंदगी बनाना है, अपनी ज़िंदगी को आर्ट का नमूना बनाना है, इससे रिजल्ट्स निकालना है, लोगों के लिए आसानी पैदा करना है, और वो उसी में आपकी आसानी है। जैसे रब कहता है तुम शुक्र अदा करो, मैं तुम्हारा शुक्र बढ़ा दूंगा। तो जितने भी शुक्रगुजार लोग मैंने अपनी ज़िंदगी में देखे हैं उनकी ज़िंदगी को 4 चांद लगा दिए दूसरों ने भी, और एक्चुअली शुरू उन्होंने खुद किया था। तो ये वो पूरा प्रोसेस है जो कि एक्सप्लेन करना था इसी बहाने। जी उस्मान।
5: हाँ जी, आपका पिछले कोई जितनी देर से आप रेडियो शो में हो, कोई एक लिसनर जो आपको याद हो, मुझे जिसने को हट के बात की हो?
0: नहीं, हट के बात करने वाले काम है, लेकिन और अपना अपने पर्सनैलिटी लोगों की होती है, जब भी मैं 100% अलर्ट होता ना और चुप बैठा हूँ, तो इसका मतलब है आई एम ऑल ईयर्स। आपने कोई नई बात की है, आपने कोई नया काम किया, या कोई नया मशवरा दिया, या नई थाट लेके आए, या कोई ओरिजिनल थाट है आपकी, और आप जो अगर मैं आपको 5 साल से जानता हूँ तो पिछले 5 साल वाली बातें आप नहीं कर रहे। अगर आप रोंदू हैं तो 5 साल से रो रहे हैं, परेशान हैं तो 5 साल से परेशान हैं, फाइनेंशियल इशूज़ हैं तो 5 साल से वही फाइनेंशियल इशूज़ हैं। आप यकीन करें मेरे के लोग हैं जिनके फाइनेंशियल इशूज़ हैं, तो मैं जब उनको चीज़ें बताता हूँ ये करें वो ना करें, वो मेरी बात नहीं सुनते। वो पिछले 5, 10, 15, 20, 25, 30 सालों से आज भी फाइनेंशियल प्रॉब्लम्स का शिकार है। जिसने सुना 3 से 5 साल में उसके कोई फाइनेंशियल इश्यूज नहीं। जो अपनी कंपनीज में कुछ चीज़ें चाहते थे, जिनसे मेरी बात हुई, उन्होंने बात सुनी, समझी, अप्लाई की, उनकी ज़िंदगी आसान होगी। जिन लोगों को अपने साइकोलॉजिकल प्रॉब्लम्स थे, जिन्होंने खुद पर काम किया, वो सब का सब दूर हो गया, सारे मसाइल दूर हो गए। लेकिन इसके लिए ईमान लाना पड़ता है, चीज़ों के लिए थोड़ी कोशिश करनी पड़ती है, साथ साथ चलना पड़ता है, रिपोर्ट्स एंड रिटर्न्स होती हैं कि मैं ये किया, ऐसे हुआ, ये नहीं समझ आ रहा, इसको कैसे करें। जब तक आप अपने आप को सयाना समझते रहेंगे लाइफ के सब्जेक्ट में, आप हमेशा फेल होंगे, क्योंकि आप या तो डॉक्टर हैं, हमें लोग कहते हैं जी आप, वो कहते हैं जी मैं डॉक्टर इमरान, तो वो डॉक्टर जब आप कहते हैं ना, तो इसका मतलब है आपके पास डॉक्टर होने की वजह से कुछ है और बहुत कुछ आप कभी नहीं हासिल कर पाएंगे। तो जब आप इमरान कहेंगे सिर्फ, पीछे फौजी नहीं लगाएंगे, मतलब अपना रैंक नहीं लगाएंगे, या पीएचडी नहीं लगाएंगे, या बीए मास्टर्स पीएचडी या ये सब लगाएंगे के अलावा, जब आप अपना नाम लेंगे तो आपको पता चलेगा मैं कौन हूँ और मैं क्या कर सकता हूँ, तो समझ आएगी। अक्सर लोग कहते हैं जी आप क्या करते हैं, उन्हें कहा जी मैं डॉक्टर हूँ, नहीं आप कौन हैं, वो कहते हैं जी मैं डॉक्टर हूँ, तो वो एक्चुअल में आप कौन हैं का मतलब आप कौन से इंसान हैं, क्या सोचते हैं, विजन क्या है आपकी, करना क्या चाहते हैं आप, अब तक क्या किया है, आगे कहाँ जा रहे हैं आप। जब आप इन चीज़ों के बारे में काम करने की और बात करने की कोशिश करेंगे, मैंने अपने एक बात जो मैं अपने लिसनर्स को क्रेडिट देना चाहूँगा, वो जिस तरह सवाल पूछते हैं, जिस तरह बात करते हैं, जैसे एक्सपीरियंस शेयर करते हैं, जितनी वैल्यू एडिशन मेरे अंदर हुई है पिछले 14 सालों में, और उससे पहले जो मैं रेडियो बोल के लब आजाद ने तेरे 3 साल मैंने और भी किया, इन 17 सालों में मेरी पूरी ज़िंदगी एक तरफ, और ये इन 17 सालों में इतनी मेरी लर्निंग हुई है जो मैं कभी भी नहीं सोच सकता था। मैंने क्योंकि हज़ारों लोगों से बात थोड़ी करता था हर साल में, और नए नए लोग, नए नए आइडियाज़ इस काम में होने की वजह से, इस काम को करने की वजह से जो मैंने सीखा, जो चीज़ें मैं करना चाहता था उसके लिए मैं परमानेंट, मेरे तमाम सारी सेंसेस जो हैं अलॉन्ग विद 6 सेंस, 6 सेंस हर वक्त ऑन रहती हैं कि मैं कोई नई चीज़ देखूं, सोचूं, समझूं, अप्लाई करूं जो मैं अपने ऑडियंस के साथ शेयर करूं। मेरा जहन हर वक्त कंटेंट बनाता रहता है। मैं सिर्फ एक काम अब ज़िंदगी में कर सकता हूं जब तक मैं बोल के लब आजाद हैं तेरे कर रहा हूं। मैं सिर्फ बोल के लब आजाद हैं तेरे कर रहा होता हूं, और उसी से ही मुझे सारे रिजल्ट्स मिल रहे होते हैं। मैं जो बन पाया हूं वो भी इसकी वजह से, और जो नहीं बन पाया वो भी इसी की वजह से। तो मेरे लिए ये इतना इम्पॉर्टेंट है, और लोगों ने आकर जो कंट्रीब्यूट किया है, जो इज़्ज़त अफजाई की है, जो प्यार मोहब्बत दिया है, जो दुआएं की हैं, बहुत सारे लोग ये वीडियो का जब कंटेंट सुनते हैं या ऑडियो का, वो कहते हैं हमने कभी ऐसा रेडियो शो या टीवी शो नहीं देखा, और स्पेशली जहाँ से हम लोग आ रहे हैं वहाँ तो लोग शेयर ही नहीं करते, प्योर जज्बात नहीं शेयर कर सकते, लोग क्या कहेंगे, कंट्रीब्यूट नहीं कर सकते, ये क्या होगा, वो क्या होगा, आई वुड कम अक्रॉस लाइक दिस लाइक दैट, यही चक्करों में मेरा बनता है नहीं बनता, करना चाहिए, अपने अंदर की लड़ाइयों से ही लोग नहीं फारिग हो रहे, कॉन्ट्रीब्यूट उन्होंने क्या करना है। सो जो जो इससे बाहर निकला है उसकी ज़िंदगी में मैंने चेंजेस देखे हैं, जो जो इससे बाहर नहीं निकल पाया वो ना अभी और ना कभी, वो इसी तकलीफ़ में, परपेचुअल मिजरी जिसे मैं कहता हूँ, एक कांस्टेंट अजाब है जिसका हम शिकार हैं, और ये हमने अपने अंदर अपनी सोचों से पैदा किया है। अमीर तरीन लोग भी उतने ही कमज़ोर हैं, डिग्रियां लेने वाले भी उतने ही कमज़ोर हैं जितने जिनके पास डिग्रियां नहीं हैं। अमीर भी इस अजाब में, डर के अजाब में, और ऐसा करना है और वैसा नहीं करना कि बीच में फंसे हुए हैं, और गरीब भी इसी तरह ही हैं, कमाल करने वाले लोग भी हैं, बाकमाल और बेकमाल, अकलमंद, कम अकल, सारे इसी चक्कर का शिकार हैं। हालांकि काम बहुत सिंपल था कि नहीं उस्मान?
5: हाँ जी, आपका आने वाले इस साल में या फिर आने वाले कुछ सालों में कोई ऐसा चीज, कोई ऐसी सरप्राइज जो अभी आप बताना चाहते हैं आज?
0: अभी तो ये रेडियो आजाद जो है ना, इन अगले 8 महीनों में रेडियो आजाद वो सब कुछ करेगा जो अभी तक रेडियो आज़ाद ने पिछले 14 साल में नहीं किया। हम जो प्लेटफॉर्म बना रहे हैं, जो सिस्टम, अभी हम सिस्टम बनाने के प्रोसेस में हैं। जब एक चीज़ एक जगह तक जानी होती है तो उसका पूरा असेंबली लाइन ही और होती है, उसकी जो, उसके लिए जो रिसोर्सेज चाहिए होती हैं, उसके जो टैलेंट्स चाहिए होते हैं, जो लोग चाहिए होते हैं वो और होते हैं, जो सेट ऑफ बिलीव, सेट सिस्टम जो चाहिए होता है वो और होता है। उसी चीज़ को ये बिल्कुल ऐसा, अगर आप एक बैलिस्टिक मिसाइल बनाते हैं और मैंने आप एक छोटा पहले बनाते हैं, वो 500 माइल तक या 1000 मील तक जाता है, तो उसका टोटली डिफरेंट सिस्टम होता है। उसी सिस्टम के अंदर बाकी चीज़ें डाल के उसकी पावर को इन्हेंस कर दिया जाता है कि ये 2000-4000 मील तक आगे ये लॉन्च किया जा सके। बिल्कुल इसी तरह, या कोई भी सैटेलाइट जैसे होती है, जैसे आप चांद तक पहुँचें, ये डायरेक्ट नहीं पहुँच गया, बीच में छोटी छोटी एंडेवर्स करते हैं आप, ऑब्जेक्टिव्स करते हैं। तो पहले जो आपने देखा है, जो चीज़ ऊपर तक जाती है उसके फ्यूल के जो टैंक्स होते हैं ना, वो साथ साथ गिरते जाते हैं जो जो चीज़ यूज़ हो जाती है, क्योंकि एक्स्ट्रा वज़न नहीं चाहिए होता आपको। तो इस किस्म की बहुत सारी चीज़ें, अब हम उस जगह पर हैं जहाँ पर आगे कितनी बड़ी फ्लाइट होगी और भरनी है हमने, वो अभी डिसाइड होगा। तो वो सबसे इम्पॉर्टेंट चीज़ है हमारे लिए। और बाकी जो फिल्म्स आने वाली हैं, जो इंशाल्लाह मैं काम कर रहा हूँ जिन चीज़ों के ऊपर, वो पाकिस्तान की फिल्म है जो आनी है, वो पता नहीं कब आएगी, क्योंकि पाकिस्तान में किए हुए काम का कुछ नहीं पता होता कब क्या होगा, वहाँ इन्वायरमेंट ऐसा है, हर चीज़ अनप्रडिक्टेबल। जो फिल्म है, कुछ प्लेज है जिसके ऊपर हम काम कर रहे हैं, इंशाल्लाह इंटरनेशनल लेवल की एक दो चीज़ें आने वाली हैं, कुछ डोमेस्टिक लेवल की एक दो चीज़ें आने वाली हैं, उसके ऊपर हम काम कर रहे हैं। उसके अलावा रेडियो आज़ाद के रेफरेंस से कुछ चीज़ें हैं जो कि वो जो भी इंटरनेशनल भी काम है आएगा तो रेडियो आज़ाद में, और जो नेशनल होगा या डोमेस्टिक होगा वो भी रेडियो आज़ाद के ऊपर ही आएगा। काम हम सारे मिलकर सारी चीज़ें रेडियो आज़ाद पर ही कन्वर्ज करती हैं। सो बहुत सारी نئی چیزیں, لیکن ایک دو سرپرائزز ہیں انشاءاللہ وہ وقت کے اوپر. اور تب تک لوگ, ابھی تک ہمارے لوگوں نے جو سیکھا ہے, ہم نے جو سیکھا ہے, اس سیکھ کو انکارپوریٹ کر کے ہم نے آگے کیسے بڑھنا ہے, اس کے اوپر ہمارا فوکس زیادہ ہے, بجائے اس کے کہ ہم نئی نئی چیزیں دیں. اس سال میں ہم ایک کچھ چیزیں ایسی بنانا چاہتے ہیں جس کے بعد ہم اکثر آپ کو چیزیں دے سکیں, جیسے باقی بہت ساری چیزوں میں ہم کرتے ہیں.
5: چلیں انشاءاللہ آپ کے ساتھ ہے خان جی. تو سفر ابھی تک الحمدللہ بہت اچھا گزرا, اور ہم نے جو پیٹی ہے نا وہ سیٹ بیلٹ وہ باندھ لی ہے آپ کے ساتھ, تو دیکھیں کہاں تک جاتے ہیں آپ کے ساتھ.
0: بالکل ٹھیک. ہم نا کیونکہ 11-12 سال میں بہت کچھ بدل گیا ہے, جیسے ریڈیو آزاد کی سلوگن لائن بدل گئی. ریڈیو آزاد جب شروع ہوا تھا تو وائس آف دا پیپل تھا, اور اس کے بعد اس کو وے یو وائس میٹرز کیا گیا ہے. ریڈیو آزاد کا لوگو اور تھا, لوگو ابھی آپ کو چینج ہوا ملے گا. ریڈیو آزاد کی جو آپ کو جو میوزک یو نو جو ملتا ہے آج کل ریڈیو آزاد کا, جو آپ کو اچھا لگ رہا ہے, ترانہ جو ہے ریڈیو آزاد کا, اینتھم جو ہے وہ بدل چکا ہے. ریڈیو آزاد کا پوری کلر اسکیم بدل چکی ہے. جب اگر آپ نے پہلے 10-15 سال پہلے دیکھا ہوگا, ایک دیوار تھی, اس کے اوپر ایک پلاسٹک کا بینر ہوا کرتا تھا, اسکن لگی ہوتی تھی, وہاں سے پھر ہم نے یہ چیزیں شروع کی ہیں. اور اس کے بعد اب ریڈیو آزاد کی پوری کلر اسکیم, ویڈیو کوالٹی, چیزیں بدل چکی ہیں. اور شو بول کے لب آزاد نے تیرے بہت چینج ہوا ہے, ہماری ٹیم میں بہت ساری چینجز آئی ہیں, بہت سارے نئے چہرے, نئی آوازیں آپ لوگوں تک آئی ہیں. اس میں ریڈیو آزاد کی ٹیم نے بھی ایوالو کیا ہے کچھ. ٹیم کو ایوالو کرنا ایک مشکل کام ہوتا ہے, کیونکہ ہر انسان جو ہے وہ مختلف جگہوں سے مختلف ایکسپیرئنسز کے ساتھ لوگ آتے ہیں, تو چیزیں جو ہیں وہ جیسے دیسی جو کلچر ہوتا ہے نا, ہم یو کہتے ہیں نا, یو کین ٹیک دا بوائے آؤٹ آف دا جنگل بٹ یو کانٹ ٹیک دا جنگل آؤٹ آف دا بوائے. ہم لوگوں کو جن چیزوں کے, جیسے کسی کمپنی میں کام کرتے ہیں, یہ پروفیشن ہوتا ہے, وہاں ہمارا ٹوٹلی اور بیہیویئر ہوتا ہے. اسی لیے میں بیہیویئر کے اوپر اتنے شوز بھی کرتا رہتا ہوں. لیکن جب ہم کوئی گھر میں, ہمارا ٹوٹلی اور بیہیویئر ہوتا ہے. میں اپنے گھر کے اندر بیہیویئر چینج کرنے والا, جب تک آپ کا اٹھنا آٹومیٹک وائرنگ جو آپ کی ہے نا برین کی, جب تک یہ وائرنگ ایک سسٹم کے اوپر نہیں جائے گی, جیسے خدا بنانا چاہتا ہے انسان کو, وہ اس وقت تک اس کا پوٹینشیل کبھی سامنے نہیں آئے گا. اسی لیے ہزاروں سال لگ گئے اس کام میں. ورنہ اگر ہم خود یہ سسٹم بنا لیتے, کیونکہ وہ ابھی سسٹم کے بیچ میں ٹھیکے دار آ جاتے ہیں, وہ بننے نہیں دیتے سسٹم کو, وہ اپنی اپنی چیزیں شروع ہو جاتی ہیں. جب تک آپ ایک چیز کے ساتھ سنسیریٹی کے ساتھ فوکس نہیں کریں گے ایک مین گول پہ, اور اس کے بعد چھوٹے چھوٹے آبجیکٹیوس پہ, تب تک بہت ساری چیزیں آ نہیں سکتی. تو بہت میں ایسا کیوں, کیونکہ میں جس گھر میں بڑا ہوا تھا وہاں میرا فوکس کسی وجہ سے خان جی نے یا میری کچھ ویکنیسز نے اس کو فوکس کر دیا, کیونکہ مجھے سروائیو کرنے کے لیے بھی کچھ بیسک چیزیں بھی نہیں آتی تھیں کرنی. اس کے بعد میں جس انسٹیٹیوشن میں گیا وہاں پر سب کچھ ہی فوکس میں تھا, اور اس کے بعد جو سارے سسٹم بنے ہوئے تھے وہ ہر بندے کو اپنے اپنے کام اور اپنی چیزوں کا اور اپنی جورسڈکشن کا اور اپنے رول ڈیفائن کیے گئے تھے. لیکن یہ جیسے جیسے ہم یہ زندگی میں ہم آتے ہیں, کیونکہ گھروں میں بھی ایسا سیٹ اپ نہیں ہے, اس لیے گھروں میں بھی دیکھیں پہلی پیڑھی اسٹرگل کرتی ہے, دوسری پیڑھی بھی اسٹرگل اگر کر رہی ہے نا, اور تیسری پیڑھی بھی اگر اسٹرگل کر رہی ہے, تو اس کا مطلب ہے اس پوری چیز میں سب کچھ ہے, لیکن اس پورے تین پیڑھیوں میں ایک بھی عقل والا انسان پیدا نہیں ہوا. یعنی کہ اگر یہ تین پیڑھیوں کا مطلب ہے کہ آپ تھرڈ جنریشن ہے آپ کی, اور ابھی تک آپ ہینڈ ٹو ماؤتھ ہیں, ابھی تک آپ فائنینشیل فریڈم آپ کو نہیں ملی ہے, اس کا مطلب ہے پچھلے تینوں جنریشن کے لوگ انہوں نے اپنا کام پورا نہیں کیا. ورنہ تین جنریشن کے اندر سب کچھ بدل جانا چاہیے, آپ کے فائنینسز بدل جانے چاہیے, آپ کی سوچ بدل جانی چاہیے. دادے کا جو پرابلم تھا اگر وہ فادر کو بھی, اور فادر کا پرابلم بیٹے تک آ گیا, تو اس کا مطلب ہے اوپر کے دو بندے نکمے تھے, انہوں نے سیلفش ہو کر چیزیں کی, برین کو استعمال نہیں کیا, وہ فیئر فل تھے. اسی لیے آج تیسری جنریشن کو بھی وہی تکلیف اٹھانی پڑ رہی ہے, حالانکہ ایک نے صحیح کام کیا اور دوسرا اس سے آگے لے کے چلے گا, تیسرا اس سے آگے لے کے چلے گا, ریلے ریس کی طرح. اور ہر بندہ اپنی اپنی لائٹ ہوگا اور اپنی سپیڈ بڑھائے گا آہستہ آہستہ, اور پھر وہ فائنینشیل فریڈم کو بھی پہنچے گا. اسی طرح اگر برین جہالت میں بند تھا چوتھی پیڑھی کا, پھر تیسری کا, اور پھر دوسری کا, اور اسی طرح اس کو لے کے آئے وہ زندگی میں, تو چوتھی پیڑھی بھی اسٹرگل اور سفر کرتی رہے گی. انٹلیکٹ کو بھی بڑھانا آپ کا کام ہے, جس پیڑھی میں بھی آپ ہوتے ہیں. اصل آنر کرنا اپنے فور فادرس کو, اپنی فیملی کو, اپنی بلڈ لائن کو, رب کو سب کرنا ہوتا ہے. سسٹم بنانا اگلوں کے لیے, پچھلوں کے عذاب آگے نہ چلانا, اس کو روک کر نئی چیزیں بنانا، نئے کام کرنا اور کچھ نئی چیز بنا کر دے کے جانا. اسی لیے میں کتنے لوگوں کو جانتا ہوں ایکچوئل میں، جب اگر آپ ان کی بات سنیں تو وہ صرف وائننگ کر رہے ہوتی ہیں پچھلے جو لوگ ہوتے ہیں ان کی، دوسری تیسری جنریشن کی، کیونکہ انہوں نے اس کا مطلب وہ کہہ رہے ہو نہیں رہے ہوتے، لیکن مطلب یہی ہوتا ہے کہ ہم آج تک اس لیے غریب ہیں کہ پچھلے ایسے تھے، ہم آج تک اس لیے جاہل اور کم عقل رہ گئے کہ پچھلے ایسے تھے، انہوں نے یہ یہ یہ نہیں کیا بلکہ الٹا یہ یہ یہ ہم پر ڈال کر چلے گئے. رب آپ سے یہ نہیں پوچھے گا پچھلوں نے آپ کو کیا دیا، آپ نے کیا کیا. جب تک آپ یہ رسپانسبلٹی نہیں لیتے آپ کبھی زندگی میں آگے نہیں بڑھیں گے اور وہی سائیکل جیتے رہیں گے آپ. اور میں کسی بھی ایسے سائیکل کا حصہ نہیں بنتا. میں پچھلے 10 سالوں میں، میں نے جتنے کام چھوڑے، جتنے بزنسز چھوڑے، جتنے رشتے چھوڑے، وہ گول گول گھوم رہے تھے. جس چیز کے اندر میں ہوں گا میں نے اپنے ساتھ یہ ڈیسائیڈ کر لیا تھا، وہ چیز آگے بڑھے گی، فائنینشلی بھی آگے بڑھے گی، اس کا ارتقا ہوگا، وہ ایولیوٹ کرے گی، ایولیوشن میں وہ جائے گی، آہستہ آہستہ اس میں پروگرس ہوگی. اگر میں کسی رشتے میں ہوں تو رشتہ آہستہ آہستہ مضبوط ہوگا، وہ ڈیٹیریوریٹ یا ڈیٹریمنٹل ہو کے نیچے گر رہا ہے، مجھے نہیں چاہیے. اس کا مطلب ہے کہیں پر کوئی کام ٹھیک نہیں ہو رہا. جتنے بزنسز میں نے پچھلے 5-7 سالوں میں، میں نے 2-3 بزنسز میں بالکل میں پیچھے ہٹ گیا کیونکہ وہ ان بزنسز نے آگے کہیں نہیں جانا تھا. آج بھی وہ بزنسز یا وہیں کھڑے ہیں یا اس سے بہت نیچے چلے گئے، کیونکہ اس کے لیے جو ریکوائرمنٹ تھی، وہ جو ایلیمنٹس تھے، ان میں ہارمنائزنگ افیکٹ نہیں کریٹ ہو سکتا تھا. لیکن جتنے کام میں نے کیے، جس کو میں نے نہیں چھوڑا، وہ بڑھتے بڑھتے کہاں تک پہنچ گئے. سو بالکل جب آپ یہ سوچ لیں گے کہ آپ پرابلم کا حصہ ہیں یا سولوشن کا، تو پھر آپ سولوشن کے لوگ ڈھونڈیں گے اپنے ارد گرد، اور پھر آپ دیکھیں کمال کیسے ہوتے ہیں. آپ اپنی کچھ چیزیں چھوڑیں گے، دوسرے لوگ اپنی کچھ چیزیں چھوڑیں گے، اور تھوڑی تھوڑی ایڈجسٹمنٹس کے ساتھ جب چیزیں بنیں گی تو کوئی بندہ بھی کمپرومائز نہیں کر رہا ہوگا، تھوڑا تھوڑا سب کو ملے گا، اور مل کر ہم بہت زیادہ کریٹ کریں گے. ان اصولوں کے اوپر جتنے رشتے میں نے پچھلے 10 سال میں بنائے، جتنے بزنسز کے کام میں نے پچھلے 10 سال میں کیے، سب نے کمال کیا، اور اس سے پچھلے سالوں کی ساری چیزیں میں بھول چکا. بس مجھے صرف ایکسپیرینسز یاد ہیں، کیونکہ اس سے آئیڈیاز بنتے ہیں، اس سے رزلٹس آپ کو ملتے ہیں، اس سے آپ کا ایکسپوجر ہوتا ہے. بار بار آپ وہی چیزیں نہیں سیکھتے. مہربان ہمارے ساتھ کرتے ہیں ان سے بات. ویڈیو آزاد، یہ رون دیے. جی وعلیکم السلام. وعلیکم السلام میم،
17: کو بہت مبارک ہو 14 ایئرس، اور عائشہ جی کو بھی.
0: آپ کو بھی بہت مبارک ہو. آپ کے کتنے سال ہو گئے ریڈیو آزاد کو تکلیف دیتے دیتے؟
17: سر آئی تھنک 7 یا آئی تھنک 7 ایئرز ہو گئے.
0: ٹھیک ہے. اور اس کے بدلے میں ریڈیو آزاد نے آپ کو کتنی تکلیفیں دیں؟
17: نہیں سر، کافی ساری آسانی کی ہے ریڈیو آزاد نے.
0: آپ کو محسوس، آپ کی ذات کے اندر کوئی فرق محسوس ہوتا ہے پروگرامنگ اور باقی چیزیں چھوڑ کر؟
17: سر مجھے لگتا ہے میں تھوڑی ایوالو کر گئی ہوں، اینڈ انڈرسٹینڈنگ بڑھ گئی ہے چیزوں کی، اور کافی ساری آئی تھنک چینجز آئی ہیں مجھے لگتا ہے.
0: مزید کلیئرٹی آف آئی ہے کچھ تھاٹ میں؟
17: ہاں جی بہت ساری.
0: کچھ چیزیں آپ نے اپنے لیے مزید آسان کی ہیں زندگی کی، سوچنے کے طریقے، کام کرنے کے طریقے؟
17: سر سوچنے کا تو پتہ نہیں، وہ تو آپ کا شو سن کے ہو جاتا ہے جب بھی کوئی کنفیوژن ہوتی ہے، یا عائشہ جی کی جو تسلیم کے ساتھ شوز ہوتے ہیں ان سے ہو جاتی ہیں. بٹ اوور آل ویسے بہت آسانی کی ہے، آپ کے شوز سے سیکھ کے یا آپ سے پوچھ کے وہ امپلیمنٹ جو بھی میں نے کیا اللہ کا شکر ہے اس سے، تو بہت ساری چیزیں.
0: جب آدمی کسی ٹیم کا حصہ بنتا ہے، جب آدمی کسی پروفیشنل کمپنی کا حصہ بنتا ہے یا کسی آرگنائزیشن کا، یا کام کرنے وہاں جاتا ہے، اپنا رول پلے کرتا ہے، آپ نے کبھی یہ سوچا ہے کہ وہاں پہ کام کرنے سے آپ کی ذات پہ، آپ کے سوچنے پہ، آپ کے رزلٹس پہ، آپ کے آؤٹ کم پہ اتنا فرق آئے گا؟ کبھی سوچا تھا آپ نے کہ کسی کمپنی کو یا کسی آرگنائزیشن کو یا کسی گروپ کو جوائن کرنے سے میری ذات میں 7 سالوں میں اتنے فرق آ جائیں گے؟
17: نہیں سر، نہیں سوچا تھا ایکچولی، کیونکہ بہت ساری آپ لوگوں کی اوور آل ٹیم میں بہت، آئی تھنک آپ جس طرح سے لوگوں کو گائیڈ بھی کرتے ہیں، اپنی ٹیم کو بھی گائیڈ کرتے ہیں، اور جیسے چیزیں بتاتے ہیں دیٹ از ویری ڈفرینٹ. کیونکہ یوزلی جیسا بھی آپ تھوڑی سے پہلے بھی کہہ رہے تھے نا، لوگ فوکسڈ ہوتے ہیں ایک دو چیزوں کے اوپر ہی، پرسنل گروتھ پہ زیادہ فوکسڈ ہوتے ہیں.
0: لیکن آپ کو کیا لگتا ہے وہ جب پرسنل گروتھ آپ کی جب ہوتی ہے نا، دیکھیں آپ فرض کرو ایک کام کرتے ہو، اس کے اگر آپ کو تھوڑے بہت پیسے ملتے ہیں، جیسے آپ نے ملٹی نیشنل، آپ مین اسٹریم میں بھی کام کر رہے ہو گے یا آپ نے کیا ہوگا، تو اس میں وہ لوگوں کو کچھ چاہیے، ہم نے جس کام کے آپ کو پیسے دیے آپ صرف وہ کریں اور گھر جائیں، ایسا ہی ہے؟
17: ہاں جی.
0: لیکن کون سا ایسا کام ہے زندگی میں، یا کون سے کوئی ایسے رشتے آپ نے دیکھے جس میں رشتے کے اندر آپ جائیں اور آپ انسان انسانی حالت میں آنا شروع ہو جائے.
17: ہاں جی ریڈیو سن لیتے ہیں.
0: آپ کے ایموشنز جو ہیں وہ آپ کے قابو میں آئیں اور آپ لاجیکلی چیزوں کو دیکھیں اور آپ اپنی ذات سے باہر نکل کر آبجیکٹیولی بھی چیزوں کو دیکھ سکیں.
17: ہاں جی
0: ایسے فائدے
17: آپ لوگ کرتے ہیں.
0: ہاں تو ایسے فائدے آپ نے کہیں اور یا آپ کسی کو جانتے ہیں یا کسی اور سے آپ نے یہ محسوس کیا ہے کہ میں کہیں کام کرنے جاؤں گی اور میرے سے صرف میرے والا کام لیا جائے گا اور بیچ میں جہاں کنٹریبیوٹ کر سکوں گی اتنا کیا جائے گا لیکن اس کے بدلے مجھے اتنا کچھ ملے گا, یہ کبھی سوچا تھا آپ نے؟ اور وہ ایک دیسی جگہ ہوگی یہ اس بات پہ ایسی ہنسی ہر بندے کی نکل جاتی کہ دیسی گروتھ آسانی اور ایک دوسرے کے ساتھ یہ تو گھروں میں بھی بہت کم ہوتا ہے ایسا ہی ہے.
17: بالکل ایسا ہی ہے.
0: تو اب کیا لگتا ہے آپ کو اگر آپ واپس جائیں کہ اگر آپ 7 سال پہلے جس وجہ سے بھی آئی ہوں گی یا جیسے بھی یو بمپڈ انٹو ریڈیو آزاد اگر وہ چیز آپ یا پھر آپ کی پرسنالٹی تھوڑی شائع بھی ہے اور ریڈیو کا کام جو ہے جیسے میری شائع ہے تو میرے لیے بڑا مشکل ہوتا ہے, اس کے باوجود آپ نے یہ سٹیپ لیا اور آپ اس کا حصہ بنی, تو آپ کبھی کبھی سوچتی ہیں کہ اگر میں نہ بنتی تو میری آپ کو کیا لگتا ہے آپ کی لائف میں اس وقت کیا ہوتا اور کیا نہ ہوتا؟ اینی آئیڈیا؟
17: سیم لائف ہوتی بہت ہی آئی تھنک جو جیسے میں نے اپنی لائف کو پہلے کبھی چھوٹے ہوتے ہوئے یا کسی ایک ٹائم پہ انویژن کیا تھا اب مجھے لگتا ہے وہ ویسے ہی ہے جو مجھے چاہیے تھی. اینڈ سیکنڈلی اگر میں نہیں آتی تو آف کورس یہ سب چیزیں پاسبل نہیں ہوتی. آپ اپنے بارے میں جو سیلف ڈیولپمنٹ آپ سکھاتے ہیں ہمیشہ وہ نہیں ہوتا کبھی بھی, اور بہت ساری چیزوں کا جس سے ابھی آپ کے بہت سارے کالرز بھی کہہ رہے تھے کہ اللہ تعالیٰ سے ریلیٹڈ اور باقی چیزوں سے ریلیٹڈ جو آپ کو اتنا ڈرایا جاتا ہے ہمارے کلچر کے اندر وہ چیزیں بھی آپ ان سے بھی باہر نہیں آتے. نہیں آتی میں ایٹ لیسٹ تو مجھے لگتا ہے کہ بہت ساری چیزیں میں ایکسپیکٹ نہیں کرتی تھی کہ مجھے لگتا تھا یہ نارم ہے ہمارے کلچر میں اور یہ چیزیں ہماری جیسے دیسی اس میں ایسے ہی ہوتی ہیں, تو وہ چیزیں مجھے بہت اچھے سے سمجھ آ گئی تھیں آفٹر جوائننگ ریڈیو.
0: اس کا مطلب ہے 7 سال میں آپ کی انڈرسٹینڈنگ میں اضافہ ہوا.
17: جی
0: اس کے بعد آپ کی خوشی کا جو لیول ہے جیسے آپ فیل کرتی ہیں اپنے آپ کو ویئر ایور یو آر مینٹلی اس پہ بھی کچھ بہتر آپ کو لگتا ہے, اس کے اندر کچھ سٹیبلٹی اور بیلنس پیدا ہوا؟
17: سر مجھے میں خوشی پہ اتنا فوکس نہیں کرتی, میں اپنی سیلف کنٹینٹمنٹ پہ زیادہ فوکس کرتی ہوں, تو مجھے لگتا ہے وہ بہت جو میں جو مجھے چاہیے وہ مجھے ہے میرے پاس.
0: آپ کے سکون کا جو لیول ہے اس میں کوئی فرق پڑا؟
17: That's what I'm saying کہ وہ مجھے مل گئی ہوئی ہے.
0: ہاں جی تو کیونکہ جب آپ کو ایک چیز مل جاتی ہے نا سکون جو اپنے رب میں دکھے تو اس میں سے باقی جو لیولز ہیں نا اس کا اگر آپ کو پتہ نہ بھی ہو تو وہ لیولز انکریز ہو رہے ہوتے ہیں, اسی لیے کنٹینٹمنٹ جو ہے اطمینان قلب جسے کہتے ہیں دل مطمئن جس کے لیے جو ہے نا وہ ہندی کیونکہ آپ آج کل یعنی عرب ہم زیادہ مطمئنہ جسے کہتے ہیں نا جب تک آپ سننا نہ کہو نا جب تک آپ برکہ نہ کہو تو لوگوں کو سمجھ نہیں آتی, پتہ نہیں تیل لگانے سے ہم بڑا اوائڈ کرتے ہیں خود کو. سو ان تمام چیزوں میں بہتری ہوئی ہے. سو یہ سن کے ہمیں اچھا لگا کہ آپ نے ایک آرگنائزیشن کو صرف جوائن کیا اس میں آپ نے سپورٹ کیا اس کی وجہ سے آپ کی ذات پہ اتنے اچھا اثر ہوا. اچھا آپ لوگ یہ اکثر سوچتے یا پوچھتے ہیں یہ سب کچھ اسی کو دکھانے بتانے سکھانے سمجھانے سے کیا ہوتا ہے؟ اس سے لائلٹی بڑھتی ہے انسانوں کے اندر, اس سے لوگوں کو کلیئرٹی بڑھتی ہے, اس سے لوگ ایموشنلی اسٹیبل ہوتے ہیں, اس سے لوگ ڈیسائیڈ کر پاتے ہیں کہ انہوں نے ساتھ رہنا ہے کہ نہیں رہنا, اس سے لوگ آہستہ آہستہ جو پروگریشن ہوتا ہے ان کی ذات کے اندر جو پروگریسو ڈسکوری ہوتی ہے اپنی اگنورنس کے بارے میں اس پہ بڑا اچھا اثر پڑتا ہے, اس سے رشتوں پہ بڑا اچھا اثر پڑتا ہے, اس سے انسان کے اندر اخوت پیدا ہوتی ہے بھائی چارہ پیدا ہوتا ہے فٹرنٹی سورورٹی قسم کی فیلنگ آتی ہیں. ایکچوئل میں آپ کسی چیز سے کنیکٹڈ ہوتے ہیں اور جب آپ اس سے ڈسکنیکٹڈ ہوتے ہیں یہ تو آپ کو لگتا ہے کہ آپ کوئی چیز مس کر رہے ہیں, آپ کنیکٹ کرنے کی کوشش کرتے ہیں. یہ تمام چیزیں زندگی میں اس لیے کی جاتی ہیں. ٹھیک ہے
18: اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئم سننا چاہتے ہیں نظمیں سننا چاہتے ہیں تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے اینڈرائڈ ہے بلیک بیری ہے اسمارٹ فونز ہیں وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. دعا میں یاد رکھیے گا زندگی لی تو پھر ملیں گے, اور سب سے امپورٹنٹ بات لوگوں کے لیے آسانیاں پیدا کیجیے گا رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.
19: Quran recitation. Continue listening to Inspire FM. Inspire FM.
20: Trust yourself to know what's true, to find your way in the darkness. Let the word inspire you. Don't live your life in blindness. All this created not by chance, but a solemn testimony. Find the importance of this life, and upon the path stay steady. Trust yourself to know what's true. Don't follow the absurd. Let the truth inspire you, for ignorance can be cured.
21: Landlords, let us take away